0: 23 में नारी शक्ति वंदन अधिनियम को मंजूर किया गया। उन्होंने कहा कि इस कानून के मकासद हासिल होने से क़यादत में ख़वातीन का रोल मज़ीद मजबूत होगा और हमारी जमहूरियत ज़्यादा जामे बनेगी। खेलों के फ़रोग़ के बारे में सदर जमहूरिया ने कहा कि खेलों को नौजवानों की तरक्की और मुल्क की तामीर के एक वसीले के तौर पर अपनाया जा रहा है। सदर जमहूरिया मुर्मू ने कहा कि मुल्क 2047 में आज़ादी की 100 साला तकरीब तक विकसित भारत की तामीर की जानिब गामजन है। मोहतरमा मुर्मू ने कहा कि अंत्योदय के जज्बे से तहरीक हासिल करते हुए मुल्क आज़म है कि तरक्की के समरात हर फर्द तक पहुँचें। उन्होंने कहा कि आज़ादी की तहरीक की अजीम विरासत और उसके नज़रियात को अपनाते हुए मुल्क जदीद तरक्की की राह पर आगे बढ़ रहा है। वज़ीर आज़म ने मोदी ने कहा है कि सदर जमहूरिया ने यौम आज़ादी के मौके पर मुल्क के नाम एक फ़िक्र अंगेज़ और हौसला बख्श खिताब पेश किया है। एक सोशल मीडिया पोस्ट पर वज़ीर आज़म ने कहा कि सदर जमहूरिया द्रौपदी मुर्मू का खिताब मुल्क की ताकत और हर भारतीय की उमंगों की अक्कासी करता है। उन्होंने कहा कि सदर जमहूरिया का पैगाम मुल्क के लोगों को विकसित भारत के लिए नए जज्बे और पुख्ता अज़्म के साथ काम करने की तरगीब देता है। मुल्क कल अपना 80वां यौम आज़ादी मनाने जा रहा है। वज़ीर आज़म मोदी दिल्ली के तारीखी लाल किले से यौम आज़ादी की तकरीबात की क़यादत करेंगे। भारतीय फ़दाइया की 2 MI-17 हेलीकॉप्टरों के जरिए तकरीब के मकाम पर फूल बरसाए जाएंगे। कौमी परचम फहराने के अमल को 21 तोपों की सलामी के साथ हम आहंग किया जाएगा। वज़ीर आज़म लाल किले की फसील से कौम से खिताब करेंगे। तफसील हमारे नामनिगार से।
1: लाल किले पर यौम आज़ादी की तकरीबात के दौरान पहली बार कौमी गीत वंदे मातरम गाया जाएगा। वंदे मातरम के शानदार विरासत के 150 साल पूरा होने की अजीम तकरीब में 2047 तक विकसित भारत के सफ़र में युवा शक्ति की तवानाई, उमंगों और अहम ताउन को भी उजागर किया जाएगा। इस तकरीब में लड़के और लड़कियां कैडेट समेत बर्री फ़ौज, बहरिया, फ़जाई फ़ौज और माई भारत वॉलेंटियर्स के 2500 जवान शिरकत करेंगे। ज़िंदगी के मुख्तलिफ शोबों से ताल्लुक़ रखने वाले तकरीबन 5000 खसूसी मेहमानों को लाल किला पर मुनक़द होने वाली तकरीब के लिए मदऊ किया गया है। इसमें PM विश्वकर्मा स्कीम के मुस्तफ़ीद फ़नकारों, PM मुद्रा योजना से मुस्तफ़ीद होने वाली कारोबारी ख़वातीन, PM स्वानिधि के तहत खांचा फरोशों और भारत टैक्सी के टैक्सी ड्राइवर शामिल हैं। दिल्ली पुलिस ने कौमी राजधानी में सिक्योरिटी के वसी तर इंतजाम किए हैं। मुख्तलिफ एजेंसियों के तकरीबन 15,000 सिक्योरिटी अहलकारों को तैनात किया गया है और 1,000 CCTV कैमरे लाल किले पर नस्ब किए गए हैं। दिल्ली से अनुपम मिश्रा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं महताब आलम।
0: कल यौम आज़ादी के मौके पर दिल्ली मेट्रो के तमाम टर्मिनल स्टेशनों से खिदमात सुबह सवेरे 4 बजे शुरू हो जाएंगी, ताकि यौम आज़ादी की तकरीब में शिरकत करने के लिए खसूसी मेहमानों, मदऊईन और आम लोगों को आने जाने में सहूलत फराहम हो सके। सभी लाइनों पर मामूल के मुताबिक बाकायदा सर्विस शुरू होने के वक्त तक मेट्रो ट्रेनें 30-30 मिनट के वक्फे से चलेंगी। रेलवे के वजीर अश्विनी वैष्णव ने यौम आज़ादी के मौके पर आज रेल भवन के अहाते के अंदर एक तिरंगा रैली की क़यादत की। रेलवे की वजारत ने कहा कि भारतीय रेलवे मुल्कगीर हर घर तिरंगा मुहिम में फ़ाल तौर पर शिरकत कर रही है और पूरी रेलवे तंजीम में हुब्बुल वतनी, कौमी फ़ख्र और इत्तेहाद के जज्बे की तकरीबात मना रही है। ये मुहिम वंदे मातरम के 150 साल पूरे होने के तीसरे मरहले के साथ यकजहती मुनक़िद की जा रही है। इस मौके पर रेल भवन में वसी पैमाने पर वंदे मातरम पर दस्तखत करने का भी एहतमाम किया गया। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। सदर जमहूरिया द्रौपदी मुर्मू ने यौम आज़ादी 2026 के मौके पर डिफेंस फोर्सेज और सेंट्रल आर्म्ड पुलिस फोर्सेज के अमले के लिए बहादुरी के 78 अवार्ड्स की मंजूरी दी है। 13 अवार्ड्स बाद अजमर्ग दिए जाएंगे। इनमें 9 कीर्ति चक्र, 1 बाटू शौर्य चक्र, 19 शौर्य चक्र, 5 बाटू सेना मेडल्स, 36 सेना मेडल्स शामिल हैं। कीर्ति चक्र के लेफ्टिनेंट कर्नल मानियो फ्रांस PF मेजर जितेंद्र राठी को नामजद किया है, जबकि हवलदार गजेंद्र सिंह, हेड कांस्टेबल जगबीर सिंह, बशीर अहमद, SG कांस्टेबल जसवंत सिंह, बलविंदर सिंह, तारिक हुसैन और इंस्पेक्टर STF सुनील कुमार को कीर्ति चक्र बाद अजमर्ग दिए जाएंगे। पारसियों के साले नौ नवरोज के मौके पर सदर जमहूरिया द्रौपदी मुर्मू ने भारत और बैरून मुल्क रहने वाली पारसी बिरादरी के तमाम अफराद को मुबारकबाद दी है और नेक ख्वाहिशात का इजहार किया है। अपने पैगाम में सदर जमहूरिया ने कहा कि नवरोज नई शुरुआत और نئی امید کی علامت ہے۔ صدر جمہوریہ نے واضح کیا کہ خوشی اور ہم آہنگی کا یہ تہوار ہم سب کو بقائے باہمی اور انسانیت کی اقدار کی یاد دہانی کراتا ہے۔ صدر جمہوریہ دروپدی مرمو نے آئی جی آر ایم ایس بھوپال جنوب وسطی زون، ثقافتی مرکز اور سنگیت ناٹک اکیڈمی کے کلاکاروں کے گروپ کے ساتھ آج راشٹرپتی بھون میں ملاقات کی۔ ایک سوشل میڈیا پوسٹ پر صدر جمہوریہ نے کہا کہ ان کلاکاروں کے شاہکاروں کی کل راشٹرپتی بھون میں منعقدہ یوم آزادی کے استقبالیے میں نمائش کی جائے گی۔ بھارتی ریلوے ننھے آپریشن فرشتے کے تحت ریلوے اسٹیشنوں پر ملنے والے 65 گمشدہ بچوں کو ان کے اہل خانہ سے ملایا ہے۔ یہ بچے فیروز پور ریلوے ڈویژن کے مختلف ریلوے اسٹیشنوں پر ملے تھے۔ فیروز پور ڈویژن نے مسافروں سے اپیل کی ہے کہ اگر انہیں کسی ریلوے اسٹیشن پر کوئی بچہ اکیلا، گمشدہ یا اپنے خاندان سے بچھڑا ہوا ملے تو فوری طور پر آر پی ایف یا اسٹیشن کے عملے کو اطلاع دیں۔ مسافر بچوں کی حفاظت کے لیے ریلوے ہیلپ لائن 139 پر بھی رابطہ کر سکتے ہیں۔ جموں کشمیر میں ولیج ڈیفنس گارڈ وی ڈی جی کا ایک رکن اس وقت ہلاک اور ایک شدید طور پر زخمی ہو گیا جب آج ادھم پور ضلع میں ایک آپسی جھگڑے کے بعد ان کے ساتھ ہی وی ڈی جی کے ایک رکن نے مبینہ طور سے ان پر فائرنگ کر دی۔ یہ واقعہ دور دراز کے پنچیری علاقے میں اس وقت پیش آیا جب وی ڈی جی کے ممبران پولیس چوکی جا رہے تھے۔ زخمی ہونے والے شخص کو اسپتال میں داخل کرایا گیا ہے جبکہ پولیس کی ایک ٹیم یہ معلومات حاصل کرنے کے فوراً بعد جائے وقوع کے لیے روانہ ہو گئی۔ ملزم کو گرفتار کرنے کی کوشش جاری ہے۔ پاکستان کے قبضے والے جموں کشمیر کے بہت سے حصوں سے احتجاج کی خبریں ملی ہیں۔ مظاہرین بنیادی حقوق، مبینہ ہلاکتوں کے لیے احتساب اور شہری آزادی پر مبینہ پابندیوں کو ختم کرنے کا مطالبہ کر رہے ہیں۔ پاکستان کے اس مقبوضہ علاقے میں جاری گڑبڑ کے دوران پاکستانی فورسز کے ذریعے تقریباً 100 افراد ہلاک کیے جا چکے ہیں۔ اڈیشہ کو مانسون کی دقتوں کا مسلسل سامنا ہے جہاں مسلادھار بارش شمالی اضلاع میں بار بار سیلاب آنے کا باعث بن رہا ہے۔ اس کی وجہ سے لاکھوں لوگ بے گھر ہو گئے ہیں۔ ایک مہینے میں 4 مرتبہ آنے والے سیلاب کے باعث کئی اضلاع بری طرح متاثر ہیں جبکہ بالاسور، بھدرک، کیونجھر اور میور بھنج شدید طور پر متاثر ہوئے ہیں۔ مزید بارش ہونے کی آئی ایم ڈی کی پیش گوئی کے ساتھ ہی 4 ضلعوں کے لیے اورنج الرٹ اور 14 ضلعوں کے لیے یلو الرٹ جاری کیا گیا ہے۔ سیلاب کی صورتحال پر کڑی نظر رکھی جا رہی ہے۔ پیش ایک رپورٹ۔
2: گزشتہ 30 دنوں میں بار بار شدید سیلاب آنے کے بعد بیترنی، جلاکا، سون ریکھا، بدھ بلنگا اور سالندی ندیاں ایک بار پھر طغیانی پر ہیں۔ دریاں خطرے کے نشان سے اوپر بہ رہی ہیں جبکہ بہت سے گاؤں کا رابطہ دوسرے علاقوں سے منقطع ہو چکا ہے۔ میور بھنج میں بدھ بلنگا دریا کے پانی کی وجہ سے بیتنتی بلاک زیر آب ہے۔ بھونیشور سے آکاشوانی نیوز کے لیے پرکاش داس کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں عبدالحفیظ۔
0: بھارت کے محکمہ موسمیات نے کل 36 گڑھ، مشرقی مدھیہ پردیش اور اتراکھنڈ میں شدید سے بہت شدید بارش کی پیش گوئی کی ہے۔ محکمہ موسمیات نے بہار، جھارکھنڈ، مہاراشٹر، مدھیہ پردیش، ناگالینڈ، میزورم، تریپورہ، منی پور اور اڑیسہ میں آئندہ 2 دنوں کے لیے شدید بارش کی پیش گوئی کی ہے۔ آخر میں خاص خبریں ایک بار پھر۔ صدر جمہوریہ دروپدی مرمو نے کہا ہے کہ دنیا کی غیر یقینی کی صورتحال میں بھارتی معیشت تیز رفتاری کے ساتھ فروغ پاتی ہوئی اہم معیشت کے طور پر ترقی کر رہی ہے۔ یوم آزادی کے موقع پر قوم سے خطاب کرتے ہوئے صدر جمہوریہ دروپدی مرمو نے کہا کہ انتودے کے جذبے کی رہنمائی میں اس بات کو یقینی بنانا ملک کا عہد ہے کہ ترقی ہر ایک فرد تک پہنچے۔ حکومت طالب علموں کے مستقبل کو تحفظ فراہم کرنے کی غرض سے پبلک امتحانات میں غلط طور طریقوں کی روک تھام سے متعلق جامع اقدامات کر رہی ہے۔ کل ملک 80واں یوم آزادی منائے گا۔ وزیراعظم نے مودی تاریخی لال قلعے سے تقریبات کی قیادت کریں گے۔ دفاعی فورسز اور سینٹرل آرمڈ پولیس فورسز کے عملے کے لیے 78 بہادری کے اوارڈز کا اعلان کیا گیا ہے۔ اس کے ساتھ ہی خبروں کا بلٹن ختم ہوا۔